जीवन हार उर तारियो मन माजा धर्म राय दर कागद फारे जन नानक लेखा समझा जिनको कृपा करी जग जीवन हर उर तारियो